0: It's 10:45 AM. This time check is brought to you by
1: Bank Islam ne laya Pakistan ka pehla Sharia compliant gold based financing.
2: Har din har pehar zindagi ki lehar GFM 88 network Sindh ki awaaz.
3: जेकर तव्हां खे मैदे जी तकलीफ़, सीने जी जलन, खटियूं उघरायूं, भुख न लॻण या बदहज़मी जहिड़ा मसाला आहिनि त हाणे परेशान थियण जी ज़रूरत न आहे। इस्तेमाल करियो शिफ़ाए मैदा कोरस, जेको मैदे जी ख़राबी ऐं हाज़मे जे मसालनि लाइ आज़मूदा ऐं फ़ाइदेमंद कोरस आहे। शिफ़ाए मैदा कोरस मिलण जो हंधु हराचर ते सुबुह जो 9 वॻे खां शाम जो 5 वॻे ताईं, हमज़ा दवाखाना, सोनहरी मस्जिद, रेलवे फाटक, मातली। राब्ते जे लाइ फोन करियो 0302-36-36-879 ऐं 0312-24-01-287। शिफ़ाए मैदा कोरस, सेहतमंद मैदो, सेहतमंद ज़िंदगी।
4: هر ماشوم ورکوټي ورکوټي قدمونه د یو نوي دنیا په لور روان وي، خو د پولیو رنځ دا قدمونه درولې هم شي. نو په دې وجہ د پولیو د هر مهم په محل د پولیو ټیم د دروازې ټکولو جواب ورکوي، او خپل ماشومانو ته د پولیو د مخنیوي 2 څاڅکي ورکول مه هیروي، ځکه چې هم دغه څاڅکي د ماشومانو د بدن دفاعي طاقت زیاتوي او د هغې د خوبونو الوت وزر مومي. پولیو یعنی مستقل معذوری.
0: زندگی گزاریو اعتماد سان، قرآن کے سمجھی بدھندا رہو. ڈاکٹر فرحت ہاشمی جو پروگرام تعلیم القرآن روزانو صبح 9:05 تے صرف جی ایف ایم 88 نیٹ ورک تے.
2: اپنا شہر، اپنا گھر، ماتلی اور ماتلی کی آواز جی ایف ایم 90.4.

0: Biocon Beauty Cream. Asli Glow Har Niya Josho. A product by Biocon International Pakistan.
1: छतान यमन ऐं रेड सी ताईं पहुचे सभई धुरियूं सूरतहाल खे वधीक मुंझाइण खां पासो कनि ऐं मसला ॻाल्हियुनि ज़रिए हल कनि। चीनी परडे॒ही वज़ीर जी बेजिंग में ईरानी परडे॒ही वज़ीर अब्बास राघ़ी सां मुलाक़ात। वांग जी चयो त चीन आलमी छतान ख़त्म करण में तामीरी किरदार अदा करण लाइ तयार आहे। सभई धुरियूं आपना हर्मुज़ खोलण लाइ क़दम खणनि। ईरान ऐं अमेरिका जल्द खां जल्द इस्लामाबाद मुफ़ाहिमती यादाश्त नामे तरफ़ अचनि। अमेरिकी सदर ईरान जंग जल्द खत्म करण जी उमीद ज़ाहिर करे छॾी। अमेरिकी सदर डोनाल्ड ट्रंप जो चवण आहे त ईरान ख़िलाफ़ जंग विञाणीअ ते आहे। रॉयटर्स मूजिब ट्रंप जे बयान जे उबतड जंग वधीक पखेड़जण जो ख़दशो वधी वियो आहे। अमेरिकी मीडिया दावा कई आहे त अंगारे गडि॒यल क़ौमनि जी जनरल असेंबली जे इजलास में ट्रंप जे नार वारनि मुल्कनि सां मुलाक़ात जो इम्कान आहे। सऊदी अताद जा यमन में टेली कम्युनिकेशन टावर्स ते फिज़ाई हमला। होसी मीडिया इल्ज़ाम हयो त ताज़ ऐं खेदर ज़िलनि जे मुख़्तलिफ़ इलाइक़नि में मवासिलाती टावर्स खे निशानो बणायो वियो, जड॒हिं त सऊदी अरब पारां होसियुनि जे इल्ज़ाम बाबति मौक़िफ़ साम्हूं न अची सघियो आहे। सिक्योरिटी फोर्सिस जो बलूचिस्तान जे मुख़्तलिफ़ इलाइक़नि में ऑपरेशन टे दहशतगर्द मारिजी विया। सिक्योरिटी ज़रियनि मौजूद फोर्स जे ज़िले आवरान में कार्रवाई दौरान टे दहशतगर्द जनम बेड़ा कया विया। ऑपरेशन दौरान दहशतगर्दनि जे कब्ज़े मां वॾे अंग में हथियार बि हथ कया विया आहिनि। वज़ीर आज़म शहबाज़ शरीफ़ जी सदारत हेठि दानिश यूनिवर्सिटी बाबति इजलास। दानिश यूनिवर्सिटी जे क़याम लाइ वज़ीर आज़म जी हिदायत ते ॾिनल अॻभराई बाबति ब्रीफिंग ॾिनी वई। वज़ीर आज़म चयो त होशियार ऐं मुस्तक शागिर्दनि खे मेरिट ते मयारी ऐं जदीद तालीम जी फ़राहमी तरजीह आहे। फुलवे जो वनवा में वेठल नारी मुबैन तौर अगवा। एनसी दाखिल, शादीअ जूं खुशियूं मातम में तब्दील। हक भाऊ कॉलोनी वासी वनवा में वेठल यतीम नारी मरियम चनो मुबैन तौर अगवा थी वई। नारी जे भाउ ज़ाकिर चनो जो चवण आहे त जवाबदार मोहम्मद बुड़ो पंहिंजे साथियुनि सां घर घर भातियुनि खे यरगमाल बणाए भेण खे अगवा कयो आहे। वाके जी एनसी दाखिल करण बावजूद पुलिस कुझ बि नाहे कयो, इंसाफ़ कयो वञे। पुलिस जो चवण आहे त नारी जे मुबैन अगवा जी एनसी दाख़िल कराई वई आहे, जांच करियूं पिया। उस्ता मोहम्मद में गढ़ी खेरो वासी डॉक्टर जो घर मां गोलियूं लॻल लाश हथायो आहे। पुलिस जांच लाइ डॉक्टर जी घरवारीअ खे पंहिंजी तहवील में वठी छॾियो आहे। पुछा गाछा शुरू करे छॾी आहे। पुलिस जो चवण आहे त डॉक्टर जो मौत आपघात आहे या कतल, जांच कई पई वञे। ऐं रादड़ में तालीम खाते में पटेवाले जो 16 सालनि खां पघारूं न मिलण ख़िलाफ़ ॿारनि सां गॾु एहतजाज। ॻोठ फज़ल आगरो स्कूल जे पटेवाले अब्दुल क़ादिर आगरे चयो त 16 सालनि खां ड्यूटी करे रहियो आहियां पर हिकु बि पघार न ॾिनी वई आहे। पघार न मिलण सबबि ॿार बुखू काटण ते मजबूर आहिनि। पघारूं जारी कयूं वञनि।
2: आप सुन रहे थे GAFM नेटवर्क पर KTN न्यूज।
3: सिंध के माथे का झूमर
4: GAFM 88 नेटवर्क,
3: सिंध की आवाज।
5: छा तव्हां जोड़नि जे सूर, पुठनि जी तकलीफ़, कुल्हनि जे सूर या जिस्म जे नंढे वॾे सूर खां परेशान आहियो? छा इलाज कराए कराए थकिजी पिया आहियो? हाणे इस्तेमाल करियो ख़ात्माए दर्द कोरस। हिकु आज़मायल कोरस जेको जोड़नि, पुठनि, कुल्हनि ऐं जिस्म जे हर क़िस्म जे सूर में आराम लाइ तयारु कयो वियो आहे। ख़ात्माए दर्द कोरस मिलण जो हंधु हर आचर ते सुबुह जो 9 वॻे खां शाम जो 5 वॻे ताईं, हमज़ा दवाखाना, सोनहरी मस्जिद, रेलवे फाटक, मातली। राब्ते जे लाइ फोन करियो 0302-36-36-879 ऐं 0312-34-01-287। ख़ात्माए दर्द कोरस, सूर खां छुटकारो, सुकून भरी ज़िंदगी।
6: धर माशुम वरकोटी वरकोटी कदमुना द यो नवी दुनिया पलोर रवानवी। خود پولیو رنز دا قدمونه درولې همشي نو په دې وجہ د پولیو د هر مهم په محل د پولیو ټیم د دروازې ټکولو جواب ورکوي او خپل ماشومانو ته د پولیو د مخنیوي 2 ساسکي ورکول مه هیروي ځکه چې هم دغه ساسکي د ماشومانو د بدن دفاعي طاقت زیاتوي او د هغې د خوبونو الوت وزر مومي. پولیو یعنی مستقله معذوري.
7: امڑ سندھ جے سیندھ میں ایک چمکندڑ ستارو
8: ڈکھوئل انسانیت جی خدمت جو بہترین مثال
7: اما عائشہ اسپتال لوتکانی چوک ماتلی تے عورتن دے بیمارین جی ماہر ڈاکٹریانی ڈاکٹر عتیقہ سعید
8: روزانو صبح جو 10 خان رات جو 10 بجے تائیں مریضن جو علاج کندی
7: اولاد جو نتھین عورتن جے مخصوص بیمارین ہئے میں سور چیل میں سور رت جو گھٹ تھین کمزوری ائی عورتن ائی بارڑن جو علاج ائی الٹرا ساؤنڈ کندی آہے ائی نارمل ڈیلیوری پن کئی ونجے تھی ائی ڈاکٹر انم سعید الٹرا ساؤنڈ اسپیشلسٹ الٹرا ساؤنڈ کندی آہے
8: ایڈریس اما آشا اسپتال نوتکانی چوک ماتلی ودیک معلومات لائے 2347-3141-230
7: ماتلی آس پاس جی عوام لائے خوشخبری ماتلی شہر جی پہری ہول سیل محمدی فارمیسی ماتلی جتے ہر دوا اواں کے ہول سیل ریٹ میں ملندی میڈیکل اسٹور وارن لائے 12% ائی گھرو صارفین لائے ہر دوا 10% رعایت تے ملندی جکا میڈیسن اساں وٹ بر وقت موجود نہ ہوندی وا بے ڈی گھرائے پوری کرے دیندا سیں گھرو صارف ہوجے یا میڈیکل اسٹور وارا انہن کے رائٹر جے ذریعے اسٹور یا گھر تے میڈیسن پہنچائی ویندی رائڈر کے 50 روپیہ خریدار ادا کندو ٹائمنگ صبح 9:30-6:30 شام تائیں نوٹ اساں وٹ لوز گوریوں یا کیپسول نہ ملندا ایڈریس محمدی فارمیسی نزد علی شیر کانٹا مین حیدرآباد روڈ ماتلی رابطے لائے اشوک کمار موبائل نمبر 03130863163
8: کیش ای قسطن تے پری کاسٹ آر سی سی گھرن جو پکیو چھتو لگران لائے خوش خبری چھا اواں چاہیو تھا اواں جے گھرن جو چھتو پکیو ہوجن تے کیش ای قسطن تے 50 سال گارنٹی سان چھتو لگرایو سیمنٹ جی جالی بلاک ای سستے میں سستی چھت لگران لائے رابطو کندا خدا بخش ہوسو موبائل نمبر 03002962435 ایڈریس ٹنڈو غلام علی روڈ ماتلی
7: تاواں پینجے کاروبار جی ترقی لائے سوچے رہا آیو
8: تا پوئے جی اے ایف ایم 90.4 ماتلی بدین اک اڑو ایف ایم ریڈیو آئے
7: جے کو ہلے تو بنا بریک ایں مسلسل
8: ائی ہاں گوٹھن شہرن ائی پرے پرے تائیں بدھو ویندڑ ریڈیو جی اے ایف ایم ماتلی بدین
7: بس پو ہانے کھنو فون ائی پینجے اشتہار لائن لائے
8: اساں جے اسٹیشن مینیجر یونس بکاری سان ہن نمبر تے رابطو کندا
7: 03132525786
8: جی ہاں 2315525786
7: جی اے ایف ایم ریڈیو نیٹ ورک
8: سندھ جو آواز

0: क्या हाल है आपका? मैं ठीक हूँ जी, आप बताएं कैसे हैं? डी स्किन ब्यूटी क्रीम इस्तेमाल कर रहे ही नहीं, क्योंकि डी स्किन ब्यूटी क्रीम का यूज करें तो मुझे जरूर बताया करें। और हमारे साथ हिदायतुल्लाह अहमदानी कहते हैं अस्सलाम वालेकुम, कैसी हो मुस्कान? वैसे आपके शो में कॉपी सॉन्ग लाना मेरी जिम्मेदारी है, तो ये कॉपी सॉन्ग चले ठीक है, लिंक शेयर करे छो मुख्य तांजिला कॉपी सॉन्ग हलाए वी। गुलाम फरीद बलोच हमारे साथ ही, वालेकुम अस्सलाम, ठीक ठाक सफा अल्हम्दुलिल्लाह कहते, और सारे लोग ठीक हैं जी, सारे लोग भी ठीक हैं। आपको हमारा प्रोग्राम अच्छा लगता है, सो बहुत शुक्रिया, मुमताज मलिक का गाना आपके लिए लाजमन लगा देंगे। दर्द दिल कहते हैं हाँ हाँ बिल्कुल, इंतजार कर रही थी आपके शो का, थैंक यू। चाचा खालिद कहते हैं हाई आई एम हेयर, हेलो चाचा वेलकम कहते हैं। एसन कहते हैं हाँ हाँ सबक हाँ पेरिया, हाँ भाई सबक हाँ पेरिया, इो कम कंदा कयो वो प्रोग्राम में जो ना पेर रखंदा कयो सही आ। और इनका अलावा तुम पोस्ट के लाइक एंड शेयर कंदा हलो, मुख्य बुधायो केड़ो इंसान आ जैसे खराब तबियत का फायदो मिलंदो आहे, समझो था, यानी कि खराब तबियत हुंदी तो उनके फायदो मिलंदो। आई मुखे तवां जल्दी जल्दी प्रोग्राम में शामिल थी करे बुधाए, तवां से गड मौजूद आहे। आई डी स्किन ब्यूटी क्रीम जो इस्तेमाल भी कयो पया यो भी मुखे बुधाए जो, छो त डी स्किन ब्यूटी क्रीम जो इस्तेमाल तवां जे खूबसूरती के सफा नेक्स्ट लेवल ते वठी वञण वारो आहे। आई डी स्किन ब्यूटी क्रीम तवां जे खूबसूरती जे लाए सफा जरूरी आहे। तवां जेके भी माण्हू असां सां गड मौजूद आहे, सब माण्हू डी स्किन ब्यूटी क्रीम जो यूज कयो, जे तवां भी खूबसूरत हो, तवां जी खूबसूरती तवां खे मिली वञे, आई सब माण्हू तवां जी तारीफ़ कन। सो डी स्किन ब्यूटी क्रीम आई डी स्किन फेस वॉश इस्तेमाल कंदा रहो, आई खूबसूरती हासिल कंदा रहो। अच्छा इते टाइम थियो आहे शॉर्ट कमर्शियल ब्रेक वठूं था, जल्दी वापसी उते तवां वटि मोटी अचूं था, तवां कॾहिं न वञो, इते वेठा हुजो, मां ओ हीअं वञी ओ हीअं मोटां थी। सो स्टे ट्यून्ड, स्टे कनेक्टेड एंड कीप लिसनिंग व्हाइटिश एंड डी स्किन ब्यूटी शो स्पॉन्सर्ड बाय डी स्किन ब्यूटी प्रोडक्ट्स। लगाती रहिए और खूबसूरतियां हासिल करती रहिए।
1: मेहरान की सकाफत से गुंदा हुआ
2: मोर को दिल्ली राणा, मोर को दिल्ली
1: आवाज की डोर से बंधा हुआ
3: GFM 88 नेटवर्क सिंध की आवाज।
4: हम सिंध में रहने वाले सिंधी मेहमान नवाज हैं सारे।
5: सोना सिर्फ जेवर नहीं, हर घर की अमानत होती है, इसीलिए बैंक इस्लामनी लाया पाकिस्तान का पहला शरिया कंप्लायंट गोल्ड बेस्ड फाइनेंसिंग, जिससे मिले 50 लाख रुपए तक की फाइनेंसिंग 4 साल तक की मुद्दत के साथ। बैंक इस्लामी गोल्ड बेस्ड फाइनेंसिंग से अमानत को अपनी जगह रहने दो। आज ही 1114752 64 या bankislami.com.pk पर अप्लाई करें, शराइत जवाबित लागू हैं।
6: هر ماشوم ورکوټي ورکوټي قدمونه د یو نوي دنیا په لور روان وي، خو د پولیو رنځ دا قدمونه درولې هم شي، نو په دې وجہ د پولیو د هر مهم په محل د پولیو ټیم د دروازې ټکولو جواب ورکوي، او خپل ماشومانو ته د پولیو د مخنیوي دوه ساسکي ورکول مه هیروئ، ځکه چې همدغه ساسکي د ماشومانو د بدن دفاعي طاقت زیاتوي او د هغې د خوبونو الوت وزر مومي. پولیو یعنی مستقل معذوری.
7: اوہاں جی اسکن ڈل این بیرونک لگے تھی، ہانے پہنجی اسکن کے دیو ہک نو گلو پیش آہے وائٹ ایش بیوٹی کریم، اوہاں جی اسکن کے بڑھائے فریش سافٹ این گلوئنگ، ان جو اسکن فرینڈلی فارمولو دی اوہاں کے ریڈینٹ لک روزانو جے استعمال سا ہر قسم جی اسکن جے لائے پرفیکٹ، ہانے تھیو خوبصورت تھین ودی کا آسان وائٹ ایش بیوٹی کریم، خوبصورتی جے کا چمکے ہر ڈی، بہترین رزلٹ حاصل کرن لائے وائٹ ایش بیوٹی کریم سا استعمال کریو وائٹ ایش بیوٹی سوپ، وائٹ ایش بیوٹی سوپ سا ملے چمکدار نکھار تازگی سا گڈ، وائٹ ایش بیوٹی کریم گلوئنگ اسکن جو راز، ا پروڈکٹ بائی بایوکون انٹرنیشنل پاکستان۔
8: امڑ سندھ جے سیندھ میں ایک چمکندڑ ستارو،
9: ڈکھوئل انسانیت جی خدمت جو بہترین مثال،
8: اما عائشہ اسپتال نوتکانی چوک ماتلی تے عورتن جے بیمارین جی ماہر ڈاکٹریانی ڈاکٹر عتیقہ سعید،
9: روزانو صبح جو 10 خان رات جو 10 بجے تائیں مریضن جو علاج کندی،
8: اولاد جو نتھین औरतुनि जे मखसूस बीमारियुनि हई में सूर, चेल में सूर, रत जो घटि थियणु, कमज़ोरी ऐं औरतुनि ऐं ॿारनि जो इलाज ऐं अल्ट्रासाउंड कंदी आहे ऐं नॉर्मल डिलीवरी पिण कई वञे थी ऐं डॉक्टर अनम सईद अल्ट्रासाउंड स्पेशलिस्ट अल्ट्रासाउंड कंदी आहे।
9: एड्रेस अमा आशा अस्पताल, नोतकाणी चौक, मातली। वधीक मालूमात लाइ 2347।

0: It's 4:45 PM. This time check is brought to you by
1: Bank Islam ne laya Pakistan ka pehla Sharia compliant gold based financing.
0: सिंध का हर चप्पा हर गोशा
2: GAFM 88 नेटवर्क से जुड़ा
0: GAFM 88 नेटवर्क सिंध की आवाज.
3: दुनिया के ज्यादातर ममालिक से पोलियो का खात्मा हो चुका है. सिर्फ दो मुल्क रहते हैं जहां ये वायरस अभी तक बच्चों का महफूज मुस्तकबिल छीन रहा है, और बदकिस्मती से हमारा मुल्क भी इन दो ममालिक में शामिल है. अब जिम्मेदारी हम सब की है. हर मुहिम के दौरान अपने बच्चों को पोलियो से बचाव के दो कतरे लाजमी पिलवाएं. पोलियो मतलब मुस्तकिल माजूरी.
4: जिंदगी गुजारियो एतमाद सा कुरान के समझी बुधंदा रहो. डॉक्टर फरहत हाशमी जो प्रोग्राम तालीमुल कुरान रोजानो सुबह 9:05 ते सिर्फ GFM 88 नेटवर्क ते.
5: هر ماشوم ورکوټي ورکوټي قدمونه د یو نوې دنیا په لور روان وي. خود پولیو رنز دا قدمونه درولې هم شي. نو په دې وجا د پولیو د هر مهم په محل د پولیو ټیم د دروازې ټکولو جواب ورکوي، او خپل ماشومانو ته د پولیو د مخنیوي دوه ساسکي ورکول مه هیروئ، ځکه چې همدغه ساسکي د ماشومانو د بدن دفاعي طاقت زیاتوي او د هغې د خوبونو الوت وزر مومي. پولیو یعنی مستقل معذوری.
6: ماتلی آس پاس کی عوام لے خوشخبری. ماتلی شہر جی پہری ہول سیل محمدی فارمیسی ماتلی، جتے ہر دوا اواں کے ہول سیل ریٹ میں ملندی. میڈیکل اسٹور وارن لائے 12% گھرو صارفین لائے ہر دوا 10% رعایت تے ملندی. جکا میڈیسن اساں وٹ بر وقت موجود نہ ہوندی وہ بے ڈی گھرائے پوری کرے ڈیندا سیں. گھرو صارف ہوجے یا میڈیکل اسٹور وارا، انہن کے رائٹر جے ذریعے اسٹور یا گھر تے میڈیسن پہنچائی ویندی. رائڈر کے 50 rupees خریدار ادا کندو. ٹائمنگ صبح 9:30-6:30 شام تائیں. نوٹ اساں وٹ لوز گوریوں یا کیپسول نہ ملندا. ایڈریس محمدی فارمیسی.

0: فیلڈ مارشل سید آصف منیر سے ایران کے پرڈیہی وزیر عباس عراقچی جو ٹیلیفونک رابطہ، خطے کی صورتحال، علاقائی اخبارائی گڈن دلچسپی والوں معاملوں سے گال بول، ایرانی خبر ایجنسی موجب عباس عراقچی جو فیلڈ مارشل سے فون تے رابطہ، چین کے دورے دوران تھو، عباس عراقچی جو بیجنگ کے دورے دوران ترک ہم منصب سے بھی فون تے رابطہ، عباس عراقچی جو چون ہے تو بیجنگ میں چینی اخبارن سے کامیاب مشاورت تھی، صدر شی جن پنگ جو امن بابت بیان اہم حیثیت رکھے تو۔ پاکستان مکہ معاہدے جو پابند ہے، سعودی عرب سے کلو کلے میں ملائے بیٹھل ہے، پڑے ترجمان پارا سعودی عرب میں حوثی حملن کی مذمت، حملہ ناکام بنانے تے سعودی جی ہتھیار بند فوج کی سارہ، پڑے ترجمان چھو ہے تو حوثی حملن کا پوئے پیدا تھندڑ صورتحال کے ڈسی رہو ہے، باب المندب کی صورتحال تے بھی گڑتی ہے، پڑے ترجمان عمان کے ساحلی پٹی تے ایک جہاز متا حملے دوران ایک پاکستانی کے گم تھن کی تصدیق بھی کر سکی۔ جہاز سے تنقید تھی رہی ہے، یہ جہاز مریم نواز سفر وزیر اعلیٰ پنجاب جو ہے، چینی وڈن وزیرن وٹ جہاز آئین دھیے جی گریجویشن تقریب میں ونجن تے بھی تنقید تھی رہی ہے، پر سبنی کے بدھان چاہا تھی تا جہاز تے جکو پونا 3 کروڑ روپیہ خرچ آیا یہ پینجے کھیسے میں بھرو، مریم نواز جو ملتان میں تقریب کا خطاب، مریم نواز جو چون ہے تو کے پی ماں کچھ مانو پنجاب تے حملوں کرن آیا ان باوجود کھین کچھ نہ چھو ہو، انہوں نے پنجاب کی عوام رد کر تو پان مرادو اغوا جو چامو رچایا ہو۔ میر رضا کیسی جانچ لائے قائم عدالتی کمیشن آروپ سندس ویجو دوست احمد بھارتی پیش، کمیشن پارا بھارتی کے میر رضا کے وارثن سے اکیلا ہی ملاقات کی تجویز، وکیلن کے ملاقات میں شامل کرنے کا روکے چڈو، احمد بھارتی جی وکیل میڈیا سے گالائی چو ہے تو میر رضا احمد پان میں گھاٹا دوست ہوا، میر رضا کے والد احمد لائے چو ہو تو ان لائے میر رضا ہے، احمد اج یا سبانے میر رضا کے خاندان سے ملاقات کرو، عدالتی کمیشن جا کرائم سین محفوظ نہ ہونے تے سوال، نرسری کے عملے کا کل پوچھا گاچھا ناکافی قرار، سیکورٹی گارڈ کے ہتھیار بابت بھی پوچھا گاچھا۔ سیکورٹی فورسز جو بلوچستان کے مختلف علاقوں میں آپریشن 3 دہشت گرد مارجی ویا، سیکورٹی ذریعے موجب فورس جی ضلعے اوران میں کاروائی دوران 3 دہشت گرد جہنم بھیڑا کیا ویا، آپریشن دوران دہشت گرد کے قبضے میں وڈے انگ میں ہتھیار ہتھ کیا ویا۔ کراچی کے سرجانی ٹاؤن میں عورت سندس 10 بارن جو قاتل سندن ویجو عزیز نکتو، پولیس کیس گرفتار کرے ورتو، ڈی آئی جی اول عرفان بلوچ پریس کانفرنس کرے چو تو گرفتار جوابدار محمد مایون ناری میوس سے زیادتی کی جی کوشش کئی، مزاحمت کرتے کیس قتل کرے چڈیو، 18 مہینن جی باڑی رونی تب کیس بھی بت سے ٹکریوں ہانی قتل کیو، ب بار ٹیوشن تا موٹیا تو ان کے بھی قتل کرن بعد جوابدار گھر کے صاف کیو، سریو بھی دوتو جن بعد فرار تھو، چوکیدار کے گھر جی گھر والی جوابدار ہمایوں کے مہوش کے گھر ویدے ڈٹھو ہو، جوابدار بیہر ساگے علاقے میں آیا تھا سندس سنڑپ تھی، جوابدار واقعے کے پر جو رنگ دینے جی بھی کوشش کئی، جوابدار مقتول عورت کے مڑس جو بھینڈیو ہے، کیس میں دہشت گردی جو قلم لگانے جو فیصلو کیا ہے، صوبائی گھر وزیر پارا جوابدار کی گرفتاری تے پولیس کے شاباش۔ کراچی میں رولو کتن کے ڈرن کے واقع میں ڈیں واد ب مہینن دوران مختلف اسپتالن میں 45,000 کا کیسز رپورٹ، انگ اکرن موجب انٹرس اسپتال میں جنوری کا ہیل تائیں 14,000 مریض علاج لائے آیا، ریبی سبب 23 جنن جو حیاتیوں سے حیاتیوں، جنا پوسٹ گریجویٹ میڈیکل سینٹر میں 10,000 کیس رپورٹ تھیا، 9 جنن دم دنو، ڈاکٹر روت کے ایم فاؤ سول اسپتال کراچی میں جنوری کا سپٹمبر تائیں کتن کے ڈرن جا 20,936 کیس رپورٹ تھے، صحت کے ماہرن جو چون ہے تو کتے کے ڈرن کا پوئے متاثر شخص کے بنا دیر اسپتال پہنچان ریبیز کا بچا لائے ویکسین تھن انتہائی اہم ہے۔
1: सुन रहे थे GAFM नेटवर्क पर KTN न्यूज।
2: हर दिन हर पहर जिंदगी की लहर GAFM 88 नेटवर्क सिंध की आवाज।
3: दुनिया के ज्यादातर ममालिक से पोलियो का खात्मा हो चुका है। सिर्फ दो मुल्क रहते हैं जहां ये वायरस अभी तक बच्चों का महफूज मुस्तकबिल छीन रहा है, और बदकिस्मती से हमारा मुल्क भी इन दो ममालिक में शामिल है। अब जिम्मेदारी हम सब की है, हर मुहिम के दौरान अपने बच्चों को पोलियो से बचाव के दो कतरे लाजमी पिलवाएं। पोलियो मतलब मुस्तकिल माजूरी।
4: सोना सिर्फ जेवर नहीं, हर घर की अमानत होती है। इसीलिए बैंक इस्लामनी लाया पाकिस्तान का पहला शरिया कंप्लायंट गोल्ड बेस्ड फाइनेंसिंग, जिससे मिले 50 लाख रुपए तक की फाइनेंसिंग 4 साल तक की मुद्दत के साथ। बैंक इस्लामी गोल्ड बेस्ड फाइनेंसिंग से अमानत को अपनी जगह रहने दो। आज ही 1114752 64 या bankislami.com.pk पर अप्लाई करें। शराइत जवाबित लागू हैं।
5: अमर सिंध जे सींध में एक चमकंदड़ सितारो,
6: दुखोयल इंसानियत जी खिदमत जो बेहतरीन मिसाल।
5: अम्मा आयशा अस्पताल लोटकाणी चौक मातली ते औरतन जे बीमारियन जी माहिर डॉक्टरयाणी डॉक्टर अतीका सईद।
6: रोजानो सुबह जो 10 खां रात जो 10 बजे ताई मरीजन जो इलाज कंदी।
5: औलाद जो न थियण और तुंजे मखसूस बीमारियन हये में सूर, चेल में सूर, रत जो घट थियण, कमजोरी आई औरतों ने बारडन जो इलाज आई अल्ट्रासाउंड कंदी आहे, आई नॉर्मल डिलीवरी पिण कई वने थी, आई डॉक्टर अनम सईद अल्ट्रासाउंड स्पेशलिस्ट अल्ट्रासाउंड कंदी आहे।
6: एड्रेस अमा आशा अस्पताल नोतकाणी चौक मातली। वधिक मालूमात लाय 2347-32-41-230।
5: मातली आसपास की आवाम लाए खुशखबरी। मातली शहर जी पहरी होलसेल मोहम्मदी फार्मेसी मातली, जिते हर दवा अवां के होलसेल रेट में मिलंदी। मेडिकल स्टोर वारन लाए 12% घरू सार्फिन लाए हर दवा 10% रियायत ते मिलंदी। जेका मेडिसन असां वट बर वक्त मौजूद न हुंदी उहा बे डी घुराए पूरी करे डींदासीं। घरू सार्फ हुजे या मेडिकल स्टोर वारा, उन्हनि खे राइडर जे ज़रिए स्टोर या घर ते मेडिसन पहुंचाई वेंदी। राइडर के 50 रुपया खरीदार अदा कंदो। टाइमिंग सुबह 9:30-6:30 शाम ताई। नोट असां वट लूज गोरियों या कैप्सूल न मिलंदा। एड्रेस मोहम्मदी फार्मेसी नज़्द अली शेर कांटा मेन हैदराबाद रोड मातली। राबते लाए अशोक कुमार मोबाइल नंबर 03130863163।
6: कैश ऐं किस्तन ते प्रीकास्ट RCC घरन जूं पकियूं छितूं लॻाइण लाइ खु़शख़बरी। छा अव्हां चाहियो था अव्हां जे घरन जूं छितूं पकियूं हुजनि, त कैश ऐं किस्तन ते 50 साल गारंटी सां छितूं लॻायो। सीमेंट जी जाली, ब्लॉक ऐं सस्ते में सस्ती छित लॻाइण लाइ राब्तो कंदा खुदा बख़्श खोसो। मोबाइल नंबर 03002962435। एड्रेस टंडो गुलाम अली रोड मातली।
5: छा अव्हां पंहिंजे कारोबार जी तरक़ी लाइ सोचे रहिया आहियो,
6: त पोइ GAFM 90.4 मातली बदीन हिकु अहिड़ो FM रेडियो आहे
5: जेको हले थो बिना ब्रेक ऐं मुसलसल।
6: ऐं हा, ॻोठनि शहरनि ऐं परे परे ताईं ॿुधो वेंदड़ रेडियो GAFM मातली बदीन।
5: बस पोइ हाणे खणो फोन ऐं पंहिंजे इश्तिहार हलाइण लाइ
6: असांजे स्टेशन मैनेजर यूनस बकारी सां हिन नंबर ते राब्तो कंदा।
5: 03125252786।
6: जी हा, 2315525786।
5: GAFM रेडियो नेटवर्क
6: सिंध जो आवाज़।